0: دل سے بلا کے دے دل میں تو رم نام کی.
1: ओम शांति. बहुत बहुत धन्यवाद. बहुत ही सुंदर गीत आप.